0: जोड़ियों से, पर क्या मानिए जो सब दोस्त हमारे। और जनाब सेगमेंट है यहाँ पर कौन कितने पानी में, और यहाँ मैं पूछती हूँ आपसे मुख्तलिफ सवालात और पहेलियाँ। कभी कभी हम सवाल पूछते हैं, कभी कभी रिडल्स पूछते हैं, तो आज कुछ सवाल पूछने वाले हैं हम। आज हो जाएगा आपकी जहानत का इम्तिहान, अगर आप में पांचवी पास से थे तो कम एंड ज्वाइन अस। आपका सवाल नंबर वन है, वो कौन है जो आपके वालिद की औलाद है मगर आपका भाई या बहन नहीं। वो कौन है जो आपके वालिद की औलाद है मगर आपका भाई या बहन नहीं, ये आपने हमें बताना है। और ये बताने के लिए डायल करना है 0313-6615688, 0313-6615688। ये जो है ये हमारा सवाल नंबर वन है। अगर आपको इसको मालूम है सवाल का जवाब, तो आपने हमें जो है इस कॉन्टेक्ट नंबर पर कॉल करनी है, ये हमारा लाइव कॉल नंबर है। और SMS के लिए मोबाइल के राइट मैसेज ऑप्शन में MPK लिखना है, कि स्पेस देना है, नाम और पैगाम लिखकर SMS रवाना कर देना है 8881 पर। हाउ आर यू गुलजी, आई एम फाइन, कुछ दिन मसरूफ थे, इट्स ओके, भलीकार चाहूँ था तवां के सलाम हमीद, मुन्नो हमीद का के पोटो, ओ माई गॉड ये सा नाम है। चलें जी, और लेट समय जो ख्वाजा स्टाफ 78 मोरी, राजा हमीरचंद, किशोर कुमार, हीरा लाल, पवन कुमार, फौजिया मैं ऑलरेडी सुना चुकी हूँ, मैडम फौजिया को फौजिया सुमरो आप सुन चुके हैं, और ये आप शॉर्ट करते हैं स्पेलिंग जो है ना वो, लेकिन नाम हमें क्या समझ आएंगे। अब ये जो मुन्नो हमीद है, मैं इनके पड़ोस में थोड़ी ना रहती हूँ, पता नहीं यही नाम लिखा है, आपने कुछ और लिखा है, नाम शॉर्ट करने के चक्कर में नाम का मुरब्बा नहीं बनाया करें प्लीज। अच्छा जी, आप, मैंने सवाल आपसे पूछा है, वो कौन है आपके वालिद की औलाद है, आपका भाई या बहन नहीं है, सवाल का जवाब देना है आपने, सबर करें। मुझे मालूम, मुझे क्लास में पहली सीट पे बैठते थे या आखिरी सीट पर। काल श्याम ले प्रोग्राम करते हैं। अस्सलाम वालेकुम। वालेकुम अस्सलाम। यास्मीन, क्या जवाब है सवाल का?
1: अभी वो हम खो गए हैं।
0: सोच लो यास्मीन, आपका जवाब गलत भी हो सकता है।
1: नहीं, आते यही है जवाब खुद।
0: अगर ये जवाब गलत हुआ तो
1: बस मेरे ध्यान में तो यही है फिर आपसे।
0: अच्छा, अगर ये जवाब गलत हो गया तो
1: मुझे तो यही सही लग रहा
0: है। चले, मेरी मर्जी नहीं है, जवाब दुरुस्त है यास्मीन, बहुत शुक्रिया आपका। मैं ऐसे ही आपको कंफ्यूज कर रही थी जब। बिल्कुल ठीक है, बिल्कुल ऐसे ही जैसे मैं ये 78 मोरी वाले जो हमारे अदा, इनका मैसेज पढ़ते हुए मैं कंफ्यूज हो गई थी, ऐसे ही मैं यास्मीन आपको कंफ्यूज कर रही थी। वो कौन है जो आपके वालिद की औलाद है, आपका भाई या बहन नहीं है, तो डेफिनेटली आंसर राइट है, वो आप खुद हैं, वो आप खुद हो यास्मीन, डोंट वरी। अच्छा, एक सवाल है, वो कौन सा फल है जिसकी एक टांग टूटी हुई है, आपने बताना है मुझे इस फल का जवाब। बहुत आसान सवाल है, मुझे सवाल पूछते हुए ही हंसी आ रही है। चलें जी, मेरी हंसी को एक्साइट करें, कॉल पे देखते हैं कौन है। अस्सलाम वालेकुम। अस्सलाम वालेकुम।
1: वालेकुम सलाम।
0: कौन बात कर रहा है?
1: सलमान शहर मीरत से।
0: सलमान, कैसे हो आप, ठीक हो?
1: जी अल्हम्दुलिल्लाह, आप सुनाए?
0: मैंने तो सुना दिया है, आपकी बारी है, आप सुनाओ
1: जी। आपके ये जो आपने बताई है ना कि बाप की औलाद है,
0: ये तो सवाल हो गया, इसको छोड़ो, दूसरा सवाल सुनो आप
1: जी। सुनाए, मैंने तो नहीं सुना दूसरा,
0: अभी सुनना पड़ेगा आपको, कान खोल के सुनो। वो कौन सा फल है जिसकी एक टांग टूटी हुई है? जी हाँ, बताओ इसका जवाब।
1: ये तो पता नहीं।
0: क्यों पता नहीं है? आपने खाया ये फल, आपको कैसे पता नहीं है?
1: आप बता दें।
0: بتا دوں گی, تھوڑا سا ویٹ کر لو. بہت شکریہ آپ کا, آپ نے ہمیں جوائن کیا. مجھے آج بہت ہنسی آ رہی ہے, مطلب میں بس کچھ نہیں بتا رہی آپ کو, جائیں یہاں سے, آپ کو اس سوال کا جواب ہی نہیں آتا. پڑوس میں کون رہتا ہے آپ کے, یہ بتاؤ. اس کا جواب تو آتا ہے نا. السلام علیکم.
2: وعلیکم السلام.
0: جناب کون بات کر رہے ہیں؟ ادھا آپ بتاؤ وہ کون سا پھل ہے جس کی ایک ٹانگ ٹوٹی ہوئی اور آپ نے کھایا بھی ہے وہ پھل؟
2: جی جی بھائی, سیزن چل رہی ہے ابھی اس کی.
0: یہ دیکھیں, دوبارہ بتائیں لسنرز کو. یہ ہمارے لسنرز کے حال ہیں. اب مجھے بتائیں ادھا, دیوار میں سر ماروں یا نہیں میں اپنا جا کر؟ اوکے ادھا, بہت شکریہ آپ کا. اب میں یہ تو نہیں بولوں گی نا پڑوسیوں کے دروازے کا رنگ کون سا ہے یا پڑوسیوں کے کتنے بچے ہیں, یہ سوال پوچھوں گی میں آپ سے ریڈیو پر. اتنے آسان سوالات ہیں, لنگڑا عام ہے بھائی وہ جو اب کھا رہے ہیں, آج کل سیزن بھی ہے جس کا. اور میرپور خاص سٹی تو ویسے ہی مینگوز کا سٹی ہے, آموں کا شہر ہے. میرپور خاص والے بھی اتنے نیندوں میں ہیں, کیا ہے یہ سین؟ وہ کون ہے جو اذان تو دیتا ہے مگر خود نماز نہیں پڑھتا ہے؟ یہ اتنی بری بات ہوتی ہے, ہر وقت مطلب پانچ وقت نماز پڑھنی چاہیے مگر یہ بہت ہی کوئی عجیب سی بات ہے کہ کوئی ہے جو انسان دیتا ہے مگر وہ خود نماز نہیں پڑھتا. تو مجھے بتانا ہے آپ نے اس کا نام. ٹھیک ہے جی, نیکسٹ کالر. السلام علیکم.
3: وعلیکم السلام. آپ کے سوال کا جواب ہے عام لنگڑا.
0: واہ بھائی واہ. اچھا یہ بتاؤ وہ کون ہے جو اذان دیتا ہے لیکن نماز نہیں پڑھتا ہے؟
3: کوکر.
0: ارے واہ, جیو خوش رہو, بہت شکریہ آپ کا حافظ چاچر, تھینک یو. بھائی میرا دل خوش ہو گیا, ہمارے دوسرے اسٹیشن سے جو ہمارے لسنر صحیح جواب دے رہے ہیں نا, اس سے تو بہت خوشی ہو رہی ہے مجھے. ماشاء اللہ آپ پانچویں پاس سے تیز ہیں, آپ کلاس میں سب سے آگے بیٹھتے ہوں گے یقیناً. اچھا جس کی جلد اتارو وہ تو نہیں رو پڑتا مگر آپ رو پڑتے ہیں, وہ کون ہے آپ نے یہ بتانا ہے. جس کی جلد آپ اتاریں گے وہ نہیں روتا مگر آپ رو پڑتے ہیں. ہائے اللہ بڑی نازک دل ہے آپ, جاؤ میں آپ سے بات نہیں کرتی. نیکسٹ کالر کی جانب جاتے ہیں. السلام علیکم. السلام علیکم.
4: وعلیکم السلام.
0: جناب ویلکم کہیں گے, کون بات کر رہا ہے؟ خوش آمدید کہیں گے آپ کو. سعید آپ نے ہمیں جوائن کیا, تھینک یو. جس کی جلد اتارو تو وہ نہیں روتا مگر آپ رو پڑتے ہیں, وہ کون ہے؟ مرغی تو چلاتی ہے جب اسے کاٹتے ہیں, تو وہ چپ چاپ تو نہیں گردن پہ چھری پھروا لیتی.
4: اچھا یہ تو پہلے آپ نے سوال کیا نا, اذان تو وہی سن رہا تھا کہ اذان دیتے نماز نہیں پڑھتا ہے, اب یہ دوبارہ سوال ہو گیا.
0: اس کا جواب مرغی نہیں تھی, مرغا تھا. ٹھیک ہے,
4: مرغا جی.
0: چلیں بہت شکریہ سعید آپ کا, تھینک یو.
4: دوسرا سوال جو پوچھ رہی تھی یہ پوچھنا چاہوں گا,
0: جس کی جلد اتارو وہ نہیں روتا مگر آپ رو پڑتے ہیں. کوئی مسئلہ نہیں ہے, بہت آسان جواب ہے, میں بتاؤں گی ابھی آپ سنیے گا. تھینک یو سعید آپ کا, بہت شکریہ. سکھر والوں کو ویلکم کہیں گے اپنے پروگرام میں. جس کی جلد اتارو تو وہ نہیں روتا مگر آپ رو پڑتے ہیں. نیکسٹ کالر. السلام علیکم.
5: وعلیکم السلام. باجی ہلور سے خالق میں خیری بات کر رہا ہوں.
0: ادھا جلدی سے صحیح صحیح جواب بتا دیں اس سوال کا.
5: باجی وہ پیاز.
0: ارے واہ جیو خوش رہو آپ بھی, تھینک یو. آپ کا آنسر درست ہے, دیکھیں خالق لاشاری نے رائٹ آنسر بتایا, بہت آسان سوال تھا. پیاز آنین جسے بسر کہتے ہیں سندھی میں, یہ تھا. اور سسٹر سلام, تھینک یو. روڑی سے ہمارے ساتھ ہیں محسن علی, تھینک یو, بہت شکریہ آپ شاملی پروگرام ہوئے محسن علی, تھینک یو. اور پیاز آنین بسر یہ رائٹ آنسر تھا. جب بھی پیاز کٹ کرتے ہیں آنکھوں سے آنسو آتے ہیں, ایسا ہوتا ہے نا. یہ تھا رائٹ آنسر. اب جائیں گے ہم ایک چھوٹے سے وقفے کی جانب, بریک کے بعد آپ کو اگین جوائن کرتے ہیں.

0: السلام علیکم ادا.
1: وعلیکم السلام ادا. چھو پریشان آئیں
0: ادا؟ نو دکان کھولیا تم پر ہلے ہی نہ تو چھا کجے
1: ادا؟ دکان جی مشوری کرائی تھئی
0: نہ ادا.
2: یار اج کل شرن توڑے گوٹھن میں جی میرا پر ایف ایم 94 ہی ہلے تھو. مو پنجو دکان کھولیا تو ایف ایم میرا پر تے پبلسٹی کرائی. کاروبار اڑو کامیاب ہے جو ایڈ بند کرائن تے دلی نہ تھی چوی.
0: مجھے دکان جی بیٹھ ہلندی.
1: ہاں ادا کاروباری اشتہارات عام اطلاع میلاد مجلس سالگرہ جی مبارک مطلب ہر قسم جی ایڈورٹائزنگ ہلندی.
0: ادا جلدی کر مکھے بونجی ایڈریس تو بدا.
2: آفیس جی میرا پور ایف ایم 94 نز گرلز ڈگری کالج حالانی روڈ میرا پور.
1: رابطے لائے حاکم علی جسکانی
3: 03013992836
2: آئی محمد عمر گوری 03519155724.
4: اپنا شہر اپنا گھر محراب پور اور محراب پور کی آواز جی اے ایف ایم 94.
5: خوش جیو آہے تے جہان واہی صحت آہے تے سب کچھ آہے. پروگرام صحت جی گال میں اساں جے اسٹوڈیو میں موجود ہوتا ہیں سندھ جا مشہور و معروف ڈاکٹر منظور حسین میمن صاحب جے کہ مختلف بیماریوں بابت جان دیندا آہن. ڈاکٹر صاحب کراچی اسلام آباد ان نواب شاہ جا مشہور و معروف ڈاکٹر ہیں. جرمن ہومیوپیتھک کلینک سامو ودھن پوٹرا پیٹرول پمپ کوڈی کبی روڈ مہراپور میں اج کل مریضن جو علاج کرنا ہن. جرمن جے کی جرمنی ملک ہے جرمنی جی فرنچائز ہے ڈاکٹر صاحب جی جے کی کراچی میں بھی ہے حیدرآباد میں بھی ہے اساں جے مہراپور شہر میں ڈاکٹر صاحب جی تعاون سے تے کھولی وئی جو ڈاکٹر صاحب اصل ہتاں جی عوام تے یگڑی اسپیشل مہربانی کی اویئرنیس میسیجز مختلف بیماریوں بابت جان پہچان کے سلسلے میں ڈاکٹر صاحب ایف ایم ریڈیو تے اچھی کرے یا ہتے 2021 میں اچھی کرے جکا کلینک کھول رہے ہیں ان جو آغاز کیا. چھو جو ڈاکٹر صاحب جو چوڑا ہے کا بھی بیماری لا علاج نہ ہے. یقیناً یہ ہی ہے کا بھی بیماری لا علاج نہ ہے. کدیں بھی اواں کے مایوس نہ ہے تھیانو شفا دین والی ذات اللہ تعالیٰ جی ہے. کافی اڑا مریض جے کے مختلف وجن وجن اسپتالن میں وجن وجن ہاسپٹلس میں لا علاج تھی کرے آیا ڈاکٹر صاحب وٹ آیا اللہ تعالیٰ جی حکم سے الحمدللہ وہ شفا یاب تھیا اج وہ تمام گھنو خوش ہیں اج بھی ڈاکٹر صاحب کے دعاؤں ڈیندا رہندا آہن. ڈاکٹر صاحب ہومیوپیتھک کنسلٹنٹ فیملی فزیشن آہن 30 سالن کا ودھیک ڈاکٹر صاحب جو تجربہ آہی. اواں کے اگر گردے جی پتھریا پتے جی پتھریا مسانے جی پتھریا پائلس آہن گلے جا گدود آہن نک جی ہڈی ودھیل ہے اواں کے آپریشن کرائن جی ضرورت نہ ہے. انہن جو بغیر آپریشن جے کامیاب علاج کیا ونے تو کیڑو بھی پرانو اواں کے جوڑن جو سور ہے گوڈن جو سور ہے نک کن گلو پرانو نزلو نچھو متھے جو سور اد متھے جو سور نظر جی کمزوری کن جو وہن کن جو سور گھٹ بدھن میں اچن شوگر ہے بلڈ پریشر ہے دل جا مرض ہے فالج کھنگ ٹی بی مادے جو سور مادے جی السر تری جو ودھن جگر ہیپاٹائٹس بی سی گردن جو انفیکشن چہرے جو رنگ سانورو چہرے جی خارش فٹ فرڈیوں بارن میں قد جو نہ ودھن یا جن عورتن جو وزن نتھو ودھے یا جن جو وزن ودھی ونے تو عورتوں مردوں کے پوشیدہ بیماروں جو ڈاکٹر صاحب کامیاب علاج کرتا ہے. تو اسانے پروگرام میں بذریعہ لائیو کال شامل تھی سکو تھا 0301-96-8151 تے کال کر سکو تھا کہیں بھی وقت ڈاکٹر صاحب سے رابطہ کر سکو تھا. ڈاکٹر صاحب ہر اربع خمیس جمعہ چھنچھر آچر سومر تے صبح جو 10 کھا شام 5 وگے تائیں جرمن ہومیوپیتھک کلینک سامو ودھن پوٹرا پیٹرول پمپ کوٹلی کبیر روڈ مہراپور میں مریضن جو علاج کندا آہن. دوستن کی اسی چوندا ہے تو ہمیں زیادہ کھان زیادہ پروگرام میں کالز کرے ڈاکٹر صاحب کا کہیں بھی بیماری بابت معلومات وٹھی سکو تھا پوچھی سکو تھا ڈاکٹر صاحب اواں کے معلومات دیندو. تو سب کھان پہرے اساں ڈاکٹر صاحب کے خوش آمدید چوندا. ڈاکٹر صاحب السلام علیکم.
6: وعلیکم السلام.
5: ڈاکٹر صاحب ٹھیک ہے تو ٹھیک ہے
6: جس اللہ تعالی جا کرونا احسان
5: تمام گھنے مہربانی ڈاکٹر صاحب. کہڑے موضوع بابت اساں جے موضوع بدھندن کے جان دیندا پنج دین جے کی تاں تے ویندا ہو اوہ بھی ضرور اساں کے بدھائندا جی اساں جا موضوع بدھندڑ جو کو اسو من آسانی سان سمجھ سکن.
6: اعوذ باللہ من الشیطان الرجیم بسم اللہ الرحمن الرحیم صلی اللہ علیہ وسلم. پہرا تصف تعریفو ان پاک چوں جے کو اساں کے جارے تو خارائے تو روزی دی تو خوشی دی تو اے سبنی زمین آسمی آسمانی آفتن خواہ محفوظ رکھے تو اصل پروگرام سے اچھی گال بر وقت ٹائم تے روزانہ نشر تھیندو ہے کوشش کرنا ہوں त हर उहा ॼाण जेके असांजा घर वेठे मौज़ीन लिसनर्स आहिनि या दोस्त आहिनि या पेशंट हज़रात आहिनि ॿुधंदा आहिनि त उन्हनि ताईं पहुचाए सघूं। जे लास्ट टाइम जेको आहे सो जेको आहे सो हिकिड़े ग़िज़ा जे हवाले सां प्रोग्राम कयोसीं, उन्हनि खे तमामु घणो सभिनी साराहियो आहे। मैसेजिस में बि इहे जेको आहे सो रिक्वेस्ट कई त आईंदा बि असांखे कुझु अहिड़े ई जेको आहे सो ग़िज़ाउनि जे बारे में जेकी ॼाण जेकी असां बीमारियुनि जे हवाले सां जेके जेके टोटका हूंदा आहिनि उन्हनि जे हवाले सां या जेको देसी ॾसनि जे हवाले सां उहे बि इहे प्रोग्राम असांजो मशहूरु हूंदो आहे। त अहिड़े तरीक़े सां असांजी क्लिनिक हिन हवाले सां जेकी हर मर्ज़ जे हवाले सां जर्मन होम्योपैथिक क्लिनिक मशहूरु आहे, जंहिंमें मुख़्तलिफ़ अमराज़ अव्हांखे ख़बर आहे त नक कन गले जो गदूद वधी वेंदो आहे या जेको आहे सो किडनी स्टोन हूंदो आहे या पिते जी पथरी या जेको आहे सो मैदे जी तेज़ाबियत या मैदे जूं जेके बि बीमारियूं हूंदियूं आहिनि या जोड़नि जो सूर या कुनरग जी जेको आहे सो सूर हूंदो आहे, कुनरग जी जेकी तकलीफ़ हूंदी आहे उन हवाले सां या गर्दन जा जेके मोहरा जेको आहे सो यानी कमु न कंदा आहिनि या जेको आहे सो कमर दर्द हूंदो आहे या ज़नाना मर्दाना मसाला हूंदा आहिनि, यूटीआई इन्फेक्शन हूंदो आहे, बवासीर जो मसइलो हूंदो आहे। त इन हवाले सां असां वटि होम्योपैथिक जी ट्रीटमेंट कई वेंदी आहे। जर्मन होम्योपैथिक क्लिनिक मेहरापुर शहर में साम्हूं वधण पोटा पेट्रोल पंप कोचड़ी रोड ते सुबुह जो टाइमिंग 10 बजे खां शाम जो 5 बजे ताईं मौजूदु हूंदा आहियूं ऐं अहिड़े तरीक़े सां हफ़्ते जा 6 ॾींहं जुमो छंछर आचर सूमर अरबा खमीस मौजूदु हूंदा आहियूं। अंगारे जो ॾींहुं क्लिनिक बंदि हूंदी आहे। इन में हफ़्ते जा 3 ॾींहं असांजो चेकअप फीस फ्री रखियलु हूंदो आहे, जेको जुमे जो ॾींहुं छंछर जो ॾींहुं ऐं आचर जो ॾींहुं हूंदो आहे। बाक़ी दवाऊं अव्हांखे वठणियूं हूंदियूं आहिनि। अहिड़े तरीक़े सां मौज़ूआतुनि जे हवाले सां ॻाल्हि कयूं त सो कहिड़े बि मर्ज़ में जेको आहे सो हिकु त इलाजु कराइणु तमामु ज़रूरी हूंदो आहे। हीअ जेके अव्हांखे असां 10-15 ॾींदा आहियूं इहे बिल्कुलु जेको आहे तमामु बहितरीन आहिनि एज़ अ फस्ट एड तौर ते या जेको आहे सो फ़िलहालु जेको वक़्ती तौर ते अव्हांखे बिल्कुलु हेल्प कंदा आहिनि। ऐं हूअं बि इहे क़ुदिरती शयूं जेको आहे सो असांखे खाइणु घुरिजनि, छो जो क़ुदिरती शयुनि सां जेको उन्हनि में को बि केमिकल वग़ैरह इन्हनि खे माण्हू न ठाहींदा आहिनि, अलाह ताला तख़लीक़ कयो आहे। ऐं जेके ॿी क़िस्म जूं अहिड़ियूं केमिकल्स वारियूं दवाऊं हूंदियूं उन्हनि में केमिकल्स हूंदो आहे। इन जे करे कोशिशि कंदा कयो त क़ुदिरती शयूं जेके ऐं हिन मौसम में जेकी हर मौसम में अलॻि अलॻि फ्रूट ईंदो आहे ऐं हर जेको आहे सो फ्रूट जो हर भाॼीअ जो अलॻि अलॻि जेको आहे सो फ़ाइद हूंदा आहिनि। अहिड़े तरीक़े सां जीअं अॼुकल्ह गर्मी आहे ऐं गर्मी में जीअं मां लास्ट टाइम तव्हांखे खोड़सारी शयुनि जे बारे में ॿुधायो, फारवन वग़ैरह जे बारे में, अहिड़े तरीक़े सां हींअर बि अव्हां वटि ॾिसो खीरो वंगो जेको आहे सो तमामु घणो जेको आहे सो ऑफर मिक़दार में मौजूदु आहे। खीरो वंगो तमामु हिकिड़ो बहितरीन, छो जो इन इहो सिर्फ़ु हिकिड़ी जेको आहे सो जेकॾहिं ॻाल्हि कयूं त जेके बि तव्हां ॾिसंदव त जेके ब्यूटिशनिस्ट हूंदा आहिनि या जेके ब्यूटी पार्लर्स में जेके फेशियल वग़ैरह हूंदा आहिनि, जेके असांजी अदड़ियूं वग़ैरह इहे ॿुधनि थियूं ॾिसनि थियूं त उन्हनि खे ज़रूरु ख़बर हूंदियूं त उन्हनि शयुनि में कुकम्बर जंहिंखे असां खीरो चवंदा आहियूं, कुकम्बर जेको आहे सो फ्लेवर मौजूदु हूंदो आहे, उहो चमड़ीअ जे लाइ जेको आहे सो तमामु मुफ़ीद हूंदो आहे। जेके बि अखियुनि जे हेठां हल्का थी वेंदा आहिनि या चहिरे ते छायूं थी वेंदियूं आहिनि, दाग थी वेंदा आहिनि, इवन मोहिड़ा थी वेंदा आहिनि या चमड़ी में पट थी वेंदी आहे, खुश्की थी वेंदी आहे, त उन जे लाइ जेको आहे सो खीरो वंगो तमामु मुफ़ीद हूंदो आहे। सिर्फ़ु चमड़ी जी बीमारियुनि जे लाइ न, बल्कि हुन में 90% जेको आहे सो पाणी पियल हूंदो आहे, 90% पाणी पियल हूंदो आहे, जंहिंमें मुख़्तलिफ़ ॿिया अज़ा शामिलु हूंदा आहिनि ऐं क़ुदिरती तौर ते विटामिन्स जेके हुन में मैग्नेशियम कैल्शियम प्रोटीन पोटेशियम वग़ैरह जेके अव्हांजे जिस्म में जेकी खोट हूंदी आहे पाणीअ जी उहा पूरी कंदी आहे, हॾनि जी कमज़ोरी हूंदी आहे उहा जेको आहे सो ख़तमु थींदी आहे, कोलेस्ट्रोल खे फ़ाइदो ॾींदी आहे, ब्लड प्रेशर जंहिंजो वधियलु रहे थो उहे जेकॾहिं खाइनि था उनखे, ऐं वाधि में वधि हूअं बि थधो त पंहिंजी जॻह ते आहे लेकिन हिन में जेके अज़ा आहिनि ऐं हिन में जेकी क़ुदिरती सलाहियत रखियल आहे उहा जेकी असांखे अल्सर न छॾींदी आहे, मैदे जी तेज़ाबियत थी वेंदी आहे, नंढे आर्डर में जेकी सोज़िश थी वेंदी आहे, तकलीफ़ थी वेंदी आहे, उन हवाले सां ई तमामु अक्सीर आहे। जिन जे वात में खुश्की रहंदी हुजे या जिस्म में जेको आहे सो यानी खुश्की रहंदी हुजे, वात मां जिन जे मां स्मेल ईंदी हुजे या जिस्म मां स्मेल ईंदी हुजे इवन उन में बि जेकॾहिं खीरे वंगे जो इस्तेमालु ज़्यादा हूंदो त अव्हांखे इहा तकलीफ़ कोन थींदी। रोज़ाना घटि में घटि 2 खीरा वंगा जेको आहे सो इस्तेमालु करणु घुरिजनि ऐं घणा जी खल लाहे जेको आहे सो इस्तेमालु कंदा आहिनि, लेकिन खल सां जेको आहे सो हिनखे खाइजे त जेके खल में बि जेके हिन जे में अज़ा हूंदा आहिनि उन्हनि में मुफ़ीद अज़ा हूंदा आहिनि ऐं उन मां वधीक फ़ाइदो पहुचंदो आहे। जे सो जेके बि बीमारियूं आहिनि, हीअ प्रोग्राम बीमारियुनि जे हवाले सां ई हूंदो आहे। इन ई हवाले सां मूंखे ॿुधाईंदो, इन्हनि ई सभिनी बीमारियुनि जो इलाजु होम्योपैथिक दवाउनि रस्ते कयो वेंदो आहे, ऐं कुदरती तौर ते जेके हीअ फल फ्रूट सब्ज़ियूं ख़ुदा ताला पैदा कयूं आहिनि असांजे लाइ, त उनमें बि अलाह ताला इहा ई हिकमत रखी आहे। इन जे करे एज़ अ फस्ट एड तौर ते तव्हां इहे शयूं इस्तेमालु करे सघो था, त उन सां जेको आहे सो यानी चमड़ी जी बीमारी, चमड़ी जी खुश्की, मैदे जी खुश्की, तेज़ाबियत वग़ैरह, या इवन गर्मी में जेको आहे कंहिंखे लू लॻी वेंदी आहे, या गर्मी जो मथे में इंतिहाई शदीद सूर पवंदो आहे, त उन में बि जेको आहे सो खीरो वांगुरु इस्तेमालु करण सां काफ़ी फ़ाइदो पवंदो आहे। ऐं पथरीअ जे लाइ बि जेको आहे हूअं बि तव्हांखे ख़बर आहे, जेके असांजा गुर्दा हूंदा आहिनि उहे असांजे जिस्म जो एज़ अ फिल्टर यानी धोबी तौरु कमु कंदा आहिनि। अहिड़े तरीक़े सां खीरो वांगुरु वरी गुर्दनि खे जेको आहे सो सफ़ाई तौर ते धोबी तौरु कमु कंदो आहे। यानी जेकॾहिं अव्हां खीरो वांगुरु खाओ था ऐं अव्हां खे जेकॾहिं पथरी आहे, किचरो आहे या इन्फेक्शन आहे, त उनखे हू जेको आहे सो काफ़ी सारो फ़ाइदो ॾींदो आहे। यानी दवा पंहिंजी जॻह ते रही, पर जेकी असां देसी ॾसनि में ॾींदा आहियूं, त खीरो वांगुरु बि उन्हनि मां जेको आहे सो हिकु आहे। अहिड़े तरीक़े सां हॾनि जी कमज़ोरी या हॾनि में सूरु हूंदो आहे, त एक्सटर्नली यूज़ तौर ते तव्हां सिर्फ़ु जेकॾहिं खीरे वांगे खे जेकॾहिं गोॾे में सूरु आहे उन ते जेकॾहिं मलींदो, त उन में बि फस्ट एड तौर ते अव्हांखे जेको आहे सो काफ़ी फ़ाइदो मिलंदो आहे। वात में जीअं मां ॻाल्हि कई, बदबू आहे या छाला थी वञनि था, त उन में बि काफ़ी फ़र्क़ु ॾींदो आहे। एतिरे क़दुरु जो जंहिंजी जेकॾहिं का चमड़ी सड़ी पए थी ऐं उते खीरो वांगुरु जी मसाज कबी आहे, त उन में बि काफ़ी जेको आहे सो फ़ाइदो पइजे। इहे हिकिड़ी कुदरती शयूं हूंदियूं आहिनि, इन्हनि जे जेके फ़वाइद हूंदा आहिनि, इन्हनि जा तिबी फ़वाइद हूंदा आहिनि, कंहिंखे घटि मालूम हूंदा आहिनि। ऐं असांजे प्रोग्राम जो मक़सदु इहो ई आहे त ॿिए ताईं असां अवेयरनेस पहुचायूं, त इहे शयूं अवां ताईं पहुचाइण असांजो जेको आहे सो एम हूंदो आहे। इन जे करे अवां ताईं इहे शइ पहुचासीं, त कहिड़े बि क़िस्म जी मैदे जी तकलीफ़ आहे, कब्ज़ आहे, या जेका जंहिं गर्मी जो असरु आहे, त उन में जेको आहे सो खीरो वांगुरु तमामु मुफ़ीद आहे। वॾी महिरबानी सर।
5: ऐं दोस्तों, मूंखे ॿुधाईंदो हलूं, प्रोफेसर डॉक्टर मंज़ूर हुसैन मेमण साहिबु असांजे स्टूडियो में मौजूदु, अॼु तमामु घणी ऐं तमामु बहितरीनु डॉक्टर साहिबु ॼाण ॾिनी त खीरे जा कहिड़ा फ़ाइदा आहिनि, छो जो जेकी असांजी रोज़मर्रा जी खुराक आहे, फ्रूट आहिनि, फल आहिनि, उन्हनि जो असांजी सिहत ते तमामु गहरो असरु हूंदो आहे। तंहिंजे करे असांखे उन्हनि मां बि फ़ाइदो हासिलु करणु घुरिजे। जीअं हिन वक़्तु तमामु घणी गर्मी आहे, 50-51 सेंटीग्रेड जेको आहे सो गर्मी हली थी वञे पई, इन खां पंहिंजो पाण कीअं बचाइजे। गर्मी जी लुक बि आहे, ॿाहिरि निकिरूं था झोलो आहे, कॾहिं कॾहिं ईअं थींदो आहे माण्हू हलंदे गर्मी में किरी पवंदा आहिनि, बेहोश थी वेंदा आहिनि, रोड ते किरी पवंदा, झंग में किरी पवंदा, किथे भिट ते किरी पवंदा आहिनि। दोस्तनि जूं कालूं बि वठंदासीं, शामिलु कंदा हलंदासीं। हिकु कॉलर लाइन ते मौजूदु आहे, ॾिसूं किथां जो कॉलर हूंदो। अस्सलाम वालेकुम। हलो, कॉल ड्रॉप थी चुकी आहे। असांजो नंबर तव्हांखे ॿुधाईंदा हलंदासीं, बज़रिया लाइव कॉल तव्हां असांजे प्रोग्राम में शामिलु थी सघो था, 0301-91-8-51। त असीं उहो ज़िक्र करे रहिया हुआसीं त फ्रूट ऐं फल जेको आहे सो असांजे सिहत जे लाइ तमामु घणा कारा था आहिनि, फ़ाइदेमंद आहिनि। तव्हां कंहिं बि बीमारी में बि डॉक्टर साहिब खां पुछी सघो था, 0301-91-8-51। जीअं गर्मी जी तमामु घणी मौसम आहे, उन में फारवा जेकॾहिं अव्हां इस्तेमालु करियो था, तॾहिं बि गर्मी जे लाइ फ़ाइदेमंद आहिनि। ऐं खीरो इस्तेमालु करियो था, जंहिंखे असीं वंगो चवंदा आहियूं सिंधी में, उहो बि जेको आहे तमामु फ़ाइदेमंद आहे। कॉल जी तरफ़ ईंदासीं, कॉलर लाइन ते मौजूदु आहे। अस्सलाम वालेकुम। दुआ अलहमदिल्ला, केरु साहिबु ॻाल्हाए साईं? ख़ुश आमदी चऊं था हाफ़िज़ सियाल साहिब खे। ख़ुश आमदी चऊं था हाफ़िज़ सियाल साहिब खे। छा पुछंदा साईं डॉक्टर साहिब खां?
7: डॉक्टर साहिब, इहो पुछंदासीं त मुंहिंजी नंढी आहे, त 4 साल